अग्न निवारी, आप्यो पियो आत्म सुख तारी, सच आराध्या गुरमुख तर तारी, नानक बूझे को विचारी। यो मन मैगल कहां बसीयले, कहां बसे यो पवना, कहां बसे सो शब्द औदू, ता को चुके मन का पवना, नदर करे ता सदगुर मेले, ता निज कर वासा यो मन पाए, आपे आप खाए ता निर्मल होवे, तावत वर्ज रखाए, क्यों मूल पछाणे आत्म जाने, क्यों सद कर सूर समावे, गुरमुख होमे विचों खोवे, तो नानक सहज समावे, क्यों मन नेचल हिरदे वसीयले, गुरमुख मूल पछाण रहे, नाभ पवन कर आसन बैसे, गुरमुख खोजत तातल है, सो शब्द निरंतर निज कर आच है, फिर पवन जोत सो शब्द लहे, खावे दुख पू सत्य की, सत्य की तृप्तास रहे, अनखद बाणी गुरमुख जानी, बिरलो को अर्थावे, नानक आखे सच सुपाखे, सच रपे रंग कबहू ना जावे, जा यो हिरदा दे ना होती, तो मन कैठे रहता, नाभ कमल स्तंभ ना हो तो, ता पावन कमन कर सहता, रूप ना हो तो, रेख ना काई, ता शब्द कहां लेवलाई, रक्त बिंद की मड़ी ना होती, मित कीमत नहीं पाई, वर्ण पेख अस रूप न जापी, क्यों कर जापस सचा, नानक नाम रते बैरागी, एब तव साजो सचा, हिरदा दे न होती औदू, तौ मन सुन रहे बैरागी, नाभ कमल अस्तंभ न हो तो, ता निज कर बस्तो पवन अनरागी, रूप ना रेखिया जात ना होती, तो अकुलीन रहतो शब्द सोसार, गौन गगन जब तबे न हो तो, तिर पवन जोत आपे निरंकार, वर्ण पेख अस रूप सो एको, एको शब्द विडाणी, सात बिना सूचा को नाही, नानक अकथ कहानी, केत केत बेद जग उपजे पुरखा, केत केत दुख बिन सजाई, होमे विज जब उपजे पुरखा, नाम विसरे दुख पाई, गुरमुख होवे सो ज्ञान तत् विचारे, होमे शब्द जलाए, तन मन निर्मल निर्मल बाणी, साते रहे सुमाए, नामे नाम रहे बैरागी, सच रखिया उर तारे, नानक बिन नावे जो कदे ना होवे, देखो हृदय बिचारे, गुरमुख साज शब्द बिचारे कोए, गुरमुख सत बाणी प्रगट होए, गुरमुख मन पीजे विरला बूझे कोए, गुरमुख निज कर वासा होए, गुरमुख जोगी जुगत पछाणे, गुरमुख नानक एको जाने, बिन सतगुर सेवे जोग न होई, बिन सतगुर भेटे मुक्त न होई, बिन सतगुर भेटे नाम पाया ना जाए, बिन सतगुर भेटे महा दुख पाए, बिन सतगुर भेटे महा गर्भ गुबार, नानक बिन गुरमुआ जन्म हार, गुरमुख मन जीता होमे मार, गुरमुख साज रखिया उर तार, गुरमुख जा जीता जम काल मार विदार, गुरमुख दर गए ना आवे हार, गुरमुख मेल मिलाए सो जाने, नानक गुरमुख शब्द पछाणे, शब्द कन बेड़ा सुन तू औदू, बिन नावे जोग न होई, नामे राते अन दिन माते, नामे ते सुख होई, नामे ही ते सब प्रगट होवे, नामे सोजी पाई, बिन नावे पेख करे बो तेरे, सच्चे आप खुवाई, सतगुर ते नाम पाई गए औदू, जोग जुगत ता होई, कर विचार मन देखो नानक, बिन नावे मुक्त न होई, तेरी गत मत तू है जाने, क्या को आख वखाने, तू आपे गुप्ता आपे प्रगट, आपे सब रंग माने, साधक सिद्ध गुरु बहु चेले, खोज फिरे फुरमाने,
مانگے نام پائے پکھیا تیرے درسن کو قربان ابنا سی پرکھیل رچایا گرمک سوجی ہوئی نانک سب جگ آپے ورت دوجا اور نہ کوئی ایک او انکار سدگر پرساد آرام کلی کی وار محلہ تیجا جو دے ویرے پوربانی کی تنی سلوک محلہ تیجا سدگر سہجے دا کھیت ہے جس نو لائے پاؤ ناؤ بیجے ناؤ اگوے نامے رہے سمائے ہم میں اے ہو بیج ہے سہسا گیا ولائے ناکش بیجے نہ اگوے جو بکسے سوکھائے امبے سے تی امبر لیا بوڑ نہ نکسیا جائے نانک گرمگ چلت ہے ویکھو لوک آئے لوگ کے ویکھے بپڑا جسنو سوجی نہ ہے جس ویکھا لے سو ویکھے جس وسیا من ماہ محلہ تیجا منمکھ دکھ کا کھیت ہے دکھ بیجے دکھ کھائے دکھ وچ جمے دکھ مارے ہومے کرت وکھائے آون جان نہ سجئی اندھا اندھ کمائے جو دیوے تسے نہ جانئی دتے کو لپٹائے نانک پورب لکھیا کماونا اور نہ کرنا جائے محلہ تیجا سدگر ملے سدا سوکھ جسنو آپے ملے سوئے سکھ او بویک ہے انتر نرمل ہوئے اگیان کا پرم کٹیے گیان پراپت ہوئے نانگ ایکو ندری آیا جے دیکھا تے سوئے پوڑی سچے تک ترچایا بیسن کو جائی سب کسے آپے آپ ہے گر سبد سنائی آپے قدرت ساجین کر محل سرائی چاند سورد چاننے پوری بنت بنائی آپے ویکھے سنے آپ گر سبد تے آئی واہو واہو سچے پاتشاہ توں سچی نائی ہرہاؤ سلوک کبیر مہندی کر کے کالیا